0: ये जिम्मेदारी लगाई है कि आपने इनको सिखाना है कि इसका माना वो नहीं है जो आप समझो, इसका माना ये है जो मैं आपको बता रहा हूँ। और जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब बताएं बताया आपने, तो वो क्या हो गया, वो हो गया हदीस बन गई है। और वो हदीस जो है नबी का, जो नबी का फरमाना ये तरह से करना, तो ये इसको कहते हैं नबी का कौल और जो है वो हदीस होता है। तो गोया कि इस कुरान का अल्फाज भी माने भी अल्लाह के नबी ने बताए हैं और इंसान की हिदायत के लिए कुरान है और फिर कुरान की तफसीर जो है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हदीस है। आजकल बहुत सारे गुमराह किस्म के लोग हैं जो यहाँ कहते हैं हमें हदीस की जरूरत नहीं है, तो ये उस जहालत की वजह से होती है। एक अजीब बात आजकल दुनिया में ये है कि कोई आदमी इस दुनिया के एक मकान का इंजीनियर, और इस मुल्क में खास करके जहां हर चीज डिग्री चाहिए, नाई के पास जब तक 2 साल की डिग्री नहीं कोई नाई नहीं बन सकता, जो खाना बनाने वाला है जब डिग्री वो खाना नहीं बना सकता, वही तो अजीब बात है। दीन के लिए आप उन लोगों की बातें सुनते हैं, सिर्फ टाई पहनी हुई है, 2-4 अंग्रेजी अल्फाज बोल लेते हैं, 1 अरबी का लफ्ज बोल लेता है, बड़ा डॉक्टर और फलाना और फलाना, लेकिन उस जाहिल ने कभी किसी दीनी मदरसे में किसी उस्ताद के सामने 1 घंटा भी नहीं पढ़ा है, लेकिन वो तर्जमा इधर से कर रहा है, लोगों को उल्टी उल्टी बातें बता रहे हैं और उम्मत को गुमराह कर रहे हैं। और उम्मत की गुमराही का हाल ही है कि ऐसे ही लोगों को भाई आप हर फंड के लिए कहते हो कि बगैर इंजीनियर के मकान नहीं बन सकता है, बगैर आर्किटेक्ट के मकान नहीं बन सकता है, बगैर डॉक्टर के इलाज नहीं हो सकता है, तो मजहब के लिए आप कैसे? और फिर मजहब के लिए खुद अल्लाह ने बता दिया नबी की, ये नबी का काम है, नबी ने जो बताया। और इसी वजह से जो है सहाबा कराम की जो हदीस मरवी है, वो तरीके हैं, वो सारा जो है सहाबा कराम ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम लेकर के उम्मत को आगे पहुंचाया। फरमाया युअल्लिमुहुल किताब, किताब की तालीम भी देते हैं, और फिर आगे फरमाया हिकमत, और इस हिकमत का माना भी यही है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत, सुन्नत आपकी सुन्नत जो है कौल और फेल और जो आपने फरमाया है वो सारा इस कुरान के जमन में आता है, वो कुरान का सारा उसका कुरान का तर्जमा है, कुरान की तफसीर जो आपने फरमाया। इसी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के लिए तो अल्लाह ताला फरमाते हैं मा यंतुकु अनि हवा, कि नबी अपनी ख्वाहिश के मुताबिक कोई बात नहीं कर सकता है। नबी जो है जो बात करते हैं वो अल्लाह की मंशा से करता है और अल्लाह के हुक्म से करता है, अल्लाह की इजाजत से करता है, ये काम कर रहा है। तो जो भी नबी की अहदीस है वो सारी इस कुरान ही की तफसीर है। तो गोया कि उम्मत के लिए यही 2 चीजें हैं, कुरान और फिर इस कुरान की तफसीर हदीस। और ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि मैं 2 चीजें तुम्हें छोड़ के जा रहा हूँ, जब तक इन दोनों को मजबूती से पकड़ोगे कभी गुमराह नहीं होगे, और जब इनमें से किसी को छोड़ दे गुमराह हो जाओगे। और आज गुमराह होने की वजह यही है कि लोगों ने कुरान को छोड़ दिया और बाद ने सिर्फ कुरान का नाम लिया और अहदीस को छोड़ दिया, जिसके बाद आज गुमराही हो रही है। बहरहाल मुसलमानों, यहाँ जो है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के 4 मकासिद रह गए। आज आप इसमें शुरू में आप देखें कि अल्लाह पाक फरमाते हैं कि अल्लाह ताला ने नबी को उम्मीयीन, उम्मी का अनपढ़ों में भेजा है। अच्छा, फिर रसूल भी उनसे, तो रसूल भी उम्मी, रसूल भी उम्मी, हम रसूल ने भी किसी से नहीं पढ़ाई है। और जब कौम पर सारी उम्मी है और रसूल ने भी कुछ नहीं, किसी से कुछ नहीं पढ़ा है, और फिर एक अजीब बात है कि फिर यही रसूल जो है सारी इंसानियत के लिए और इस दुनिया और आखिरी उलूम का सारा मंबा यही है, ये नबी सबको सिखा रहा है। ये तो यही इस नबी का मोजिजा यही है कि इस दुनिया का इसका कोई उस्ताद नहीं है, लेकिन इसका उस्ताद जो है वो अल्लाह ताला है, जिसने आपको मबूस किया है, अपने नबी का नबूत रसाल ताज आप पर सजाया है, जो वो नबी है जिसने आपको बनाया है। तो इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से एक दफा पूछा गया कि क्या वजह है कि आपका कोई उस्ताद नहीं, आप तो यतीम पैदा हुए हैं, तो ये आली आदाब अखलाक जो है ये कहाँ से आपने सीखी, कौन आपको सिखाने वाला है? तआला फरमाया अदब बनी रबी, मेरे रब ने मुझे अदब सिखाया, फ़ाहसन तहदीबी, और रब ने ही मेरी बेहतरीन जो है मेरी तरबियत की है। तो जाहिर है अल्लाह ताला जिनकी तरबियत सिखाया, अल्लाह जिनको सिखाएगा फिर उससे बढ़कर किसी तालीम हो सकती है। तो ये यही नबी का एक मौजज़ा यही है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, चूंकि इसमें रद उन लोगों के लिए जो ये यहूद थे ये इतराज किया करते थे, जो कुरान भी ये कहता है कि वो कहता है कि नहीं, ये नबी किसी और से लेके आता है, कभी जिन्न से लेके आता है, कभी कहीं से कुछ उल्टी सीधी बातें किया करते थे, तो इसी बात में उनका रद है कि नबी का जो आए उम्मी लोगों में, कि नबी के कौम में ऐसा कोई था ही नहीं कि जिसे नबी जो है तालीम हासिल करते। یا قوم میں کوئی ایسی نبی تعلیم، کہیں پھر نبی باہر بھی کہیں نہیں گئے کہ کہیں باہر سے تعلیم حاصل کر کے آئے ہوں. تو اس کے تو مانا یہ ہے کہ اس قوم میں، اور ایسا نبی آنا اس قوم کے اندر سے، یہ نہیں کہ باہر سے کیسے آئے، اسی قوم کے ایک فرد تھے. تو یہ سارا جو ہے، یہ جو ہے ساری دنیا میں آپ نے آ کر کے یہ نور پھیلایا، یہ کس کیا کمال ہے، یہ آپ کا وہ معجزہ ہے جو ڈائریکٹ اللہ تبارک و تعالیٰ کی طرف سے آپ کی جو ہے وحی کے ذریعے سے آپ کی ساری تربیت اور سارے اللہ تعالیٰ نے آپ کو حکمت کے خزانے آپ کو دیے ہیں. تو مسلمانوں جو ہے اس بات کے اوپر غور و فکر کرو کہ نبی کریم صلی اللہ علیہ وسلم کیا پیغام لے کے آئے، اور پھر اپنے آپ کو اس کے مطابق جانچو کہ نبی نے کہا کہا میں کہاں کھڑا ہوں، میں کہاں کھڑا ہوں. نبی تو اللہ تعالیٰ فرماتے لے یخرج قم من الظلمات الى نور، کہ اللہ تعالیٰ تو آپ کو اندھیروں سے نکال کے نور کی طرف لے کر کے آئے ہیں. تو نبی تو اس لیے آئے ہیں کہ نبی آپ کو اندھیروں سے، تو یہ اندھیرے ہیں سارے، کیا اندھیرے ہیں، جو اسلام سے ہٹ کر کے جتنا ہے سب اندھیرا ہے. اور اندھیرا کا معنی ہے کہ انسان کو پتہ نہیں کہ ایسا اندھیرا ہے کہ انسان کو اپنی شکل نظر نہیں آتی کہ میں انسان ہوں، میں حیوان ہوں، میں کیا ہوں. آج انسان اسی وجہ سے آج اپنے انسان ہونے پر شرمندہ ہے کہ میں انسان کیوں بنوں. تو انسان جو بھی آپ چاہتا ہے کہ وہ کتا بن جائے، وہ کوئی اور شکل اختیار کر لے. یہ تو پتہ ہے آپ کو کہ یورپ میں، انگلینڈ میں، جاپان میں ایسی باقاعدہ تنظیمیں بن گئی لوگوں کی جو کہتے ہیں کہ ہم کتا بننا چاہتے ہیں. وہ بڑے مہنگے مہنگے کتوں کے لباس خریدتے ہیں، اسی طرح سے کھانا کھاتے ہیں، اس طرح سے حرکتیں کرتے ہیں. تو یہ انسان اس گٹیا درجے کب کب کیوں گر جاتا ہے، یہ کہاں اندھیرے کے اندر ہے. وہ سمجھتا ہے کہ کتا اس کو نظر آتا ہے، تو یہ کتا کہتا ہے مجھ سے بہتر ہے. تو یہ انسان اس وجہ سے یہ فرمایا وَإِن كَانُوا مِن قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ، کہ اس جو ہدایت کے آنے سے پہلے، قرآن کی تعلیم، یہ سارا اثر لوگ گمراہی میں ہیں. اور لوگ گمراہی میں اسی لیے اندھیرے کے اندر ہیں. آج مسلمان ہیں، لیکن اس کے بعد مسلمان ہو کر کے حرام کما رہے ہیں، حرام کھا رہے ہیں، اولاد کو حرام کھلا رہے ہیں، اور ناجائز کام کر رہے ہیں، سارا جھوٹ بول رہے ہیں، سارا فساد کر رہے ہیں. اور اسی وجہ سے ساری دنیا میں آج جہاں مسلمان ملکوں میں سارا دنیا ظلم اسی وجہ سے ہو رہا ہے. لوگ خود حکمران اپنے لوگوں پر ظلم کر رہے ہیں، جیلیں بھری پڑی ہوئی ہیں عربوں میں، عجموں میں، اور ابھی سوڈان میں لوگ قتل عام ہیں، اور آج پاکستان میں چاروں طرف کیا ہو رہا ہے، کشمیر میں کیا ہو رہا ہے. یہ وہ ظلمت ہے جو لوگوں کے اندر ایمان نہیں ہے، اور ظلمت کی وجہ سے ہر آدمی سمجھتا ہے میرے ہاتھ میں بندوق ہے، میں جو چوک کروں میں وہ سمجھا بس یہ میرے بندوق تھا. یہ نہیں سمجھتے ظالم کہ تم نے اللہ کے سامنے ایک دن جواب دینا ہے. یہ ظالم نہیں سمجھے تم سے بڑے ایک ذات ہے جس کا تم نے جواب دینا ہے. یہ تو تم تو اللہ کے بندے ہو، تم کیسے مسلمان ہو؟ ایک مسلمان کیسے یہ کر سکتا ہے کہ دوسرے مسلمان پر ظلم کرے، اس پر کسی کے کہنے پر گولی چلا لے. آج دوسروں کے کہنے پر آج جو ہے جتنے لوگ ہیں فوجوں میں، پولیس میں، وہ جو ہے لوگوں کے کہنے پر دوسروں کو مار دیتے اور یہ کرتے ہیں کہ ہمیں تو حکم آرڈر ہوا. تمہارے حکم آرڈر اگر ہو گیا تو پھر فرعون والے جو اللہ تعالیٰ کہتے ہیں میں فرعون کی فوج کو بھی تباہ و برباد کر دیا، تو بھی یہی کہتے تھے کہ ہم فرعون کے آرڈر کے بندے ہیں. تو اللہ تعالیٰ نے پھر ان کا بھی انجام دیا کہ جو اللہ کا بندہ بنے گا، آرڈر کے بندہ بنے گا، تمہارا یہی انجام ہوگا. اور یہ انجام صبح شام لوگوں کو ہو رہا ہے، لیکن لوگ نہیں دیکھ رہے. ابھی آپ دیکھ رہے ہو کہ یہ ابھی نیپال کے اندر جو کچھ ہوا وہاں بھی یہی کہا جاتا ہے کہ ان لوگوں نے مسلمانوں پر ظلم کیا. سوشل میڈیا میں یہ خبریں آ رہی ہیں، قرآن کی توہین کی ہے. تو جب مسلمان پر ظلم کرو گے، ایک مظلوم آ ہوگا تو کوئی اس کی مدد نہیں کر سکتا، پھر اللہ کی طرف سے اس کی مدد آئے گی. اللہ تعالیٰ اس پہ اس کا انتقام لے گا، اور وہ انتقام اللہ تعالیٰ لے گا پھر تباہ برباد کر کے رکھ دے گا. تو یہی یہ قرآن آپ کو یہی روشنی سکھاتا ہے کہ آپ اپنے آپ کو پہچانو. قرآن کی روشنی کے اندر اپنا محاسبہ کرو، تم کہاں کھڑے ہو، تمہارا کیا ہے، ہم جو ہے کل اللہ کے سامنے تم جواب دینا ہے. تو بہرحال یہ مقاصد ہے نبی کریم صلی اللہ علیہ وسلم سے اس دنیا میں آنے کے. اس لیے قرآن کی تعلیم جو ہے اپنے بچوں کو دو، قرآن پڑھنا سیکھو خود بخود، اور اپنے بچوں کو پڑھاؤ، اپنی بیویوں کو پڑھاؤ، اور پھر اس قرآن کے معنی کو اس کو سیکھو، اور یہ علماء سے سیکھو، کسی اور جاہل آدمی سے نہیں سیکھو جس کو خود کبھی قرآن کسی سے نہیں پڑھا ہے. تو پھر پتہ چل جائے گا کہ نبی کے ساتھ ہمیں جو عقیدت کرنی ہے، خوشی بنانی ہے، اس کا حق کیا ہے اور کیسے بنانا ہے. اللہ تبارک و تعالی ہم سب کو عمل کی توفیق دے، مسلمانوں کو اللہ تعالی ہدایت دے، اور مسلمانوں کو اللہ تعالی نبی کی آمد کے مقاصد سمجھنے کی توفیق عطا فرمائے، اور اس مقاصد سمجھ کر کے اپنی اخلاقی اور اپنی ظاہری باطنی اصلاح کریں، اور جس کی وجہ سے دنیا میں ان کو کامیابی ہو, آخر میں کامیابی ہو. وآخر دعوانا الحمدللہ رب العالمین.
1: سامعین و ناظرین, آپ خطاب سماعت فرما رہے تھے حضرت مولانا فاروق سلطان صاحب کا. سامعین, جو کچھ انہوں نے کہا آپ نے سنا. ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے, انہوں نے گفتگو کی. آپ بھی قرآن پاک کھولیں, حدیث کی کتب کھولیں, علماء کے پاس جائیں, ان کی صحبت میں بیٹھیں, پڑھنا سیکھیں, تو بہت ساری چیزیں آپ کو خود سمجھ آ جائیں گی, خود سارے جوابات جو ہیں وہ آپ کو مل جائیں گے. اگر کوئی بات کرنا چاہتا ہے, اپنا کوئی خطاب کرنا چاہتا ہے, تو اس کے لیے ادارہ آپ کی آواز کا ٹائم حاضر ہے.
2: سامعین کرام, ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں.